0: سنواسي بارزني والو يدلاناي كي ابسوري ريديو آواز تاجيك اب ريديو آواز تاجيك هنديانو بها كي كاريكرامو كو سن رهي هي هماري كاريكرام كا وشا هي تجكستان ودشيون كي دشتي كونسي Рождаганьян Раджа Вьявасхами Ирмет Вапура Бумикани Батихи Ордишки Прашасаник Иван Раджнити Киндерхутихи Тачки Санган Раджки Рождаганьки Рупме Душамбе Шир Аш Тачки Санган Раджки Раджатки Викаски Ик Найе Чаранме Ик Вишиш Дарджа Прав Карчукахи Тачки Санган Раджки Рождаганьи Душамбе Халки Варшоме Участари Антараши Айоджаноке Лие Сабси Мет Вапура Киндроме Си Ик Бангаихи Ишир Накевал Мет Вапура پوران راشی نیرنای لینی کا ستھان بن گیا ہے بلکہ انتراشی منچ پر تاجکستان کو پرستوت کرنے کا ایک منچ بھی بن گیا ہے تاجکستان گنراج کی راجدھانی ہونے کے ناطے دوشنبے کے جوروان شہروں اور انتراشی سہیوگ کے کشیتر میں ودیشی دیشوں کی راجدھانیوں اور پرمکھ شہروں کے ساتھ گھنیشت اور سکری سامبان ہے یہ سہیوگ سانسکرتی کا آدان پردان ارتھ شاستر ویگیان شکشا اور انیا مہتو پوران ساماجی क्षेत्रों के आधार पर विस्तारित हो रहा है पर्यटन देश और राष्ट्र के प्रतिनिधित्व करता है प्रत्येक ताजिक नागरिक को इस दिव्या देश को उसके शिल्प रीति रिवाजों परंपराओं सुंदर और मनमोहक प्राकृतिक दृश्यों विशाल झीलों और पहाड़ों और ताजे व स्वच्छ जल से पूरी दुनिया को परिचित कराना चाहिए ताजिकिस्तान गणराज्य अपनी खूबसूरत प्रकृति फ्रेश हवा और पर्यटन स्थलों के लिए दुनिया भर में प्रसिद्ध है हर साल दुनिया बाहर से लाखों पर्यटक ताजिकिस्तान में आते जाते हैं संयुक्त राष्ट्र संघ के प्रतिनिधि पार्वती रामास्वामी ताजिकिस्तान में लगभग 2 साल के लिए इस पद पर काम कर रहे हैं और ताजिकिस्तान उनके लिए बहुत पसंद है
1: मेरा नाम पार्वती रामास्वामी है और मैं यहाँ ताजिकिस्तान में यूनाइटेड नेशंस की प्रतिनिधि हूँ और मुझे यहाँ 2.5 साल हो गए हैं और मुझे यहाँ काम करने में बहुत ही अच्छा लगता है मैं काफी जगहों पे मैंने यूनाइटेड नेशंस के लिए काम किया है और हमारा हर 3-4 साल के बाद तबादला होता रहता है अलग अलग देशों में और मुझे बहुत पसंद है ताजिकिस्तान यहाँ के लोग बहुत ही नरम दिल के हैं और बहुत ही मेहमान नवाजी भी बहुत अच्छा करते हैं और ताजिकिस्तान जो है पूरे विदेशों में और पूरे दुनिया में अपने क्लाइमेट एनवायरमेंट पानी और हमारे जो बर्फीले पहाड़ होते हैं इन सब के बारे में खास तौर से जो है ग्लोबली लीड करता है आपने देखा होगा इस साल मई के महीने में यहाँ पे ग्लेशियर्स प्रिजर्वेशन कॉन्फ्रेंस भी हुआ जिसका सहयोग हमने बहुत किया है यूनाइटेड नेशंस और मेरे ऑफिस ने खास तौर से और यूनाइटेड नेशन के जितने भी यहाँ पे एजेंसीज हैं सब अलग अलग विषयों में काम करते हैं चाहे वो खाने के बारे में हो या तंदुरुस्ती के बारे में हो या औरतों की तरक्की के बारे में हो या सब लोगों की नौकरियाँ और पेशे की बात हो इन सब में हम लोग काम करते हैं तो मुझे यहाँ के लोग यहाँ की मेहमान नवाजी और यहाँ का जो डेवलपमेंट का मुद्दे हैं ये बहुत ही सही लगते हैं यहाँ के कंट्री के नीड्स के हिसाब से यहाँ की ज़रूरतों के हिसाब से मेरे ख्याल से सरकार का जो विकास का जो प्लान है वो बहुत ही सही प्लान है और हम सब सरकार के साथ हाथ मिला के साथ साथ में काम करते हैं
0: پیارے سننے والو یہاں ہم آپ کو شریمتی پاروتی رامسوامی کے بارے میں جانکاری پرستوت کرتی ہے ہمارے ساتھ رہے संयुक्त राष्ट्र 16 मार्च भारतीय मूल की कविल मद्दाम रामास्वामी पार्वती को संयुक्त राष्ट्र महासचिव एंटोनियो गुतेरेश ने ताजिकिस्तान में संयुक्त राष्ट्र की रेजिडेंस कोऑर्डिनेटर के तौर पर नियुक्त किया है पार्वती ने तुर्की और अफगानिस्तान में विश्व खाद्य कार्यक्रम के कार्यान्वयन में अहम भूमिका निभाई थी गुतेरेश के प्रवक्ता ने दैनिक संवाददाता सम्मेलन में बताया कि पार्वती ने महासचिव द्वारा नियुक्त और मेजबान सरकार की पुष्टि के बाद ताजिकिस्तान में रेजिडेंट कोऑर्डिनेटर का पद संभाला बयान के अनुसार श्रीमती पार्वती के पास विकास व मानवीय क्षेत्रों में रणनीतिक योजना तैयार करने जोखिम प्रबंधन लोगों से काम कराने संघर्ष विश्लेषण और मानवीय पहुंच आदि क्षेत्रों में 30 से अधिक वर्षों का अनुभव है इससे पहले पार्वती तुर्किया में संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम की प्रतिनिधि और کانٹری ڈائریکٹر تھی۔ اس دوران انہوں نے ونچت ورگ کے لوگوں کے بھوجن و پوشن سمبندھی ضرورتوں کو پورا کرنے کے لیے کام کیا۔ پروتی نے بھوکمپ پربھاوت لوگوں کو آپتکالین سہایتا پردان کرنے کے سرکار کے پریاسوں کے سمرتھن میں سنیک راشٹر بہو کھیتری پرتکریا کاریہکرم میں سکری روپ سے یوگدان دیا۔ تاجکستان اپنی سوادش بھوجنوں میں سارے جہان میں معلوم و مشہور ہے، اور یہاں شریمتی پروتی کہتی ہے،
1: مجھے بہت پسند ہے یہاں کا بھوجن۔ مجھے خاص طور سے جو تازی سبزیوں کا سلاد بنتا ہے، سوپ بنتا ہے، اور الگ الگ ریجن کا جو کھانا خاص ہے وہ بھی بہت اچھا لگتا ہے۔ میرے کو تاجکی پلاؤ بہت پسند ہے، خاص طور سے جس طرح سے نوروز کی ٹائم پہ یا خاص پروگرام کے ٹائم پہ جو پلاؤ پیش کرتے ہیں ہم، میرے کو بہت پسند ہے۔ اور میں نے کافی پلاؤ کھایا، ہمارے ہندوستان میں بھی پلاؤ بنتا ہے، میں افغانستان میں بھی کام کر چکی ہوں، افغانی پلاؤ بھی میں نے کھایا ہے، سمرکندی پلاؤ میں نے کھایا ہے۔ تو مجھے لگتا ہے کہ خاص یہاں کے جو کھانے کے پدارتھ ہیں اور کھانے کی سامگری ہے کافی اچھے سے لوگ یہاں یوز کرتے ہیں، تو جتنے بھی لوگ یہاں ہمارے مہمان بھی آتے ہیں ان کو بھی ہم لوگ پلاؤ کھلانے لے جاتے ہیں، اور باقی ششلیک وغیرہ جو یہاں کا کھانا ہے۔ نہیں، یہاں کے نان بھی بہت مشہور ہیں، اور مجھے بھی نان بہت پسند ہے، اور نان اور چھکا ہم لوگ کھاتے ہیں جہاں بھی ہم ریسٹورینٹ میں جاتے ہیں۔ اور جیسے کھجان کا جو نان ہے وہ دوشانبے کے نان سے الگ ہے، یا آپ کھارلون چلے جائیں یا دروز چلے جائیں، تو ہر جگہ پہ خاص طرح سے نان بناتے ہیں، تو بہت ہی بڑھیا طریقہ نان بنانے کا ہے، اور الگ الگ طریقے کے بھی نان ہیں یہاں پہ، تو سب میں سواد ہے، الگ الگ سواد ہے، الگ الگ چیز کے ساتھ کھاتے ہیں، کبھی نان سوپ کے ساتھ کھا لیں گے، کبھی ہم نان مکھن کے ساتھ کھا لیں گے، کبھی نان چکا کے ساتھ، تو ہر کھانے کے ساتھ اچھا لگتا ہے نان۔
0: تاجکستان گنراج اور وشیش روپ سے راجدھانی دوشانبے شہر حال کے ورشوں میں آتنکواد اور اگروواد کی ویرودھ لڑائی میں کھیتری اور انتراشٹریہ پہلو